0: अरे लागी बे यार बेटी
1: के तो हां जे को ने हूं ए मारे मी वा खे ने ब्लॉक बे मे कु बे खे बा सी तो गे केते केते ए वा को सी दो योटा ए रो मी साबियन मे वे ए ओ फ्यूए फ्यूए फ्यूए नो दे ओ यो यो न्या ले को तो ए तो रो हु ले रो पो रो बे ओ मे
2: दे या
1: दो सु मे रो न्यो नु मे
2: ये ले पो मो
1: yonu de ti tro ti boye o nte otu enu ton agbe asu eno si kwa wa dano keke je fie mi de ti on e do ko bi bero to mi to si wi e ku do tro an agbe asu asu o de gbe weson e mi ku ra gbe boyi se ri do no gbe de o e do gbon di si eno se gbon di si e do gbon mi eno se gbon mi o bo ibano de vole bo apanu kon fenu bodo fenu te pon bo inonu mi bọdọ no tu esiro gbebọ na inu nwe ya n gbe bi gidi gidi na
2: mo je nayin
1: n gbe keke bo eyin tagbanu yen popo
2: eh
1: beno pola mede o we ya.